0: आकाशवाणीबाट श्रोताले तिन्जल सुन्दै हुनुहुन्थ्यो लोकनी आधुनिक गीत।
1: यो आकाशवाणी हो, अब रोशनी छेत्रीबाट समाचार सुन्नुहोस्। मुख्य समाचार। प्रधानमन्त्री नरेन्द्र मोदीले सरकारले विगत 12 वर्षमा युवा महिला र किसानहरूलाई सशक्त बनाएको बताउनु भएको छ। भारतले राष्ट्रसंघमा पाकिस्तानलाई घृणा फैलाउने फ्याक्ट्री बताएको छ। इन्दौरमा ब्रिक्स कृषि सम्मेलन शुरू भएको छ। 21 देशका प्रतिनिधिहरूले भाग लिइरहेका छन्। जोजिला सुरुङ निर्माण सम्पन्न भएको छ, जसले कश्मीर र लद्दाख बीचको सबै मौसममा सम्पर्कको लागि मार्ग प्रशस्त गर्दछ। प्रधानमन्त्री सुरक्षित मातृत्व अभियानको 10 वर्ष पूरा भएको छ। राष्ट्रव्यापी समारोह आजदेखि शुरू हुनेछ र पुरुष क्रिकेटमा भारत ए र श्रीलंका ए बीचको एक दिवसीय त्रिकोणीय श्रृंखलाको पहिलो म्याचमा भारत ए ले श्रीलंका ए लाई

विषय 78 रन को लक्ष्य दिएको छ। अब समाचार विस्तारमा। प्रधानमन्त्री नरेन्द्र मोदीले सरकारले पछिल्लो 12 वर्षमा देशका युवा महिला र किसानहरूलाई सशक्त बनाउन कुनै कसर बाँकी नराखेको बताउनु भएको छ। एक सामाजिक सञ्जाल पोस्टमा श्री मोदीले सरकार 140 करोड भारतीयहरूको आशीर्वाद र राष्ट्र प्रथमको भावनाबाट प्रेरित भएर विश्वास, विकास र जनकल्याणका लागि समर्पित रहेको बताउनुभयो। प्रधानमन्त्री मोदीले भन्नुभयो, यी अथक प्रयासहरूको परिणाम स्वरूप आज देशले बुनियादी ढाँचादेखि डिजिटल क्रान्तिसम्म विश्वव्यापी मञ्चमा नयाँ पहिचान प्राप्त गरेको छ। श्री मोदीले जोड दिनुभयो, विकसित भारतको आफ्नो संकल्प साकार पार्न सरकार सेवा, सुशासन र समृद्धिको यस मार्गमा निरन्तर अघि बढ्नेछ। गृहमन्त्री अमित शाहले भन्नुभएको छ, प्रधानमन्त्री मोदीको नेतृत्वमा पछिल्लो 12 वर्षमा भारतले गरीबहरूको कल्याण अनि अभूतपूर्व विकास दुवै एक साथ साकार भएको देखेको छ। उहाँले प्रधानमन्त्री मोदीले आफ्नो अथक प्रयासले एक दिन पनि छुट्टी नलिई राष्ट्र अनि नागरिकहरूको सेवा गर्नुभएको छ। रक्षा मन्त्री राजनाथ सिंहले भन्नुभयो, प्रधानमन्त्री मोदीको दूरदर्शी नेतृत्वले पछिल्लो 12 वर्षमा सेवा भावनाको माध्यमले शासनलाई नयाँ रूप दिएको छ अनि समाजको हरेक वर्गसम्म विकासको लाभको पहुँच सुनिश्चित गरेको छ। सोसियल मिडिया पोस्टमा श्री सिंहले भन्नुभयो, जब भारत विकसित भारत 2047 तर्फ बढ़िरहेको छ, यो 12 वर्ष दूरदर्शी नेतृत्व, समावेशी विकास र राष्ट्र प्रथम शासनको प्रति अटूट प्रतिबद्धताको प्रमाणको रूपमा अघि आएको छ। विदेश मन्त्री डाक्टर एस जयशंकरले भन्नुभएको छ, विगत 12 वर्षमा देशको विदेश नीतिमा महत्वपूर्ण परिवर्तन आएको छ। सोसियल मिडिया पोस्टमा डाक्टर जयशंकरले भन्नुभयो, यस अवधिमा सरकारले आम नागरिकहरूका लागि पासपोर्ट जारी गर्ने र कागजातको सत्यापनलाई सुगम बनाएको छ। साथै नागरिकहरू

खासवानी विषयरहेको छ महत्त्वपूर्ण खनिज र दुर्लभ तत्त्वहरूमा भारत अमेरिका सहयोग। भारत अमेरिका सहयोग पछिल्लो दशकमा बलियो हुँदै गइरहेको छ। आज यो व्यापार र लगानी, रक्षा र सुरक्षा, शिक्षा र सिप र ऊर्जा र पर्यावरणलाई समेट्ने व्यापक र बहुक्षेत्रीय रूपमा रहेको छ। मई 2022 क्रिटिकल एन्ड इमर्जिङ टेक्नोलोजी आइसेट पहलको घोषणासँगै भारत अमेरिका रणनीतिक साझेदारीमा नयाँ अध्याय थपिएको छ। क्रिटिकल एन्ड इमर्जिङ टेक्नोलोजी आइसेटले 75 वर्षभन्दा बढी कूटनीतिक सम्बन्ध भएका दुई प्राकृतिक र विश्वसनीय साझेदारहरूको प्रविधि मूल्य श्रृङ्खला साझेदारी निर्माण गर्ने र भविष्यको प्रविधि सहकार्यलाई यस सम्बन्धीको सबैभन्दा महत्त्वपूर्ण स्तम्भहरूमध्ये एक बनाउने इच्छालाई पुष्टि गर्दछ। आइसेट दुवै देशहरूको स्पष्ट प्राकृतिक पूरकतामा निर्भर गर्दछ र अर्धचालक, क्वान्टम र एआई जस्ता क्षेत्रहरूमा आधारभूत प्रविधिहरूलाई प्रवर्धन गर्न दुवै देशहरूले राखेका घरेलु पहलहरूको आयोजनामा तयार छन्। यो भारतको प्राविधिक क्षमताको मान्यता र हामीलाई अब केवल श्रम वा आउटसोर्सिङ मध्यस्थता प्रदान गर्ने देशको रूपमा हेरिएको छैन भन्ने तथ्य पनि हो। भारतले क्षमताहरू विकास गरेको छ र धेरै कम लागतमा अत्याधुनिक प्रविधिहरूको विकास प्रदर्शन गरेको छ। स्थापना भएदेखि नै आइसेटले अलग अलग क्षेत्रमा संलग्नताको साथ गति प्राप्त गरेको छ। आइसेटले यस पथ प्रदर्शक पहलमा व्यवसायी र शिक्षाविदहरूलाई महत्त्वपूर्ण सरकारवालाहरूको रूपमा समावेश गर्न सरकारदेखि सरकारी संयन्त्रहरूभन्दा अघि बढेर बिजिनेसमा पनि महत्त्वपूर्ण हिस्सामा सामेल भएको छ। आइसेट वर परका गतिविधिहरूको दायरा र प्रारम्भिक सफलताका कुराहरूले आइसेटले यसको अपेक्षाकृत छोटो यात्रामा के हासिल गरेको छ भन्ने कुरा बताउँछन्। दुवै देशहरूले सम्झौता पत्रहरूमा हस्ताक्षर गरेका छन्। माइक्रोन टेक्नोलोजीले भारतमा नयाँ अर्धचालक एसेम्ब्ली र परीक्षण सुविधा निर्माण गर्न 825 मिलियन लगानी गर्ने अपेक्षा गरिएको छ, जबकि ल्याम अनुसन्धान र लागु सामग्रीहरूले भारतको अर्धचालक शिक्षा र कार्यबल विकास लक्ष्यहरूलाई गति दिन योगदान पुर्याउनेछन्। अन्तरिक्ष क्षेत्रमा नास र इसरो

0: आकाशवाणी सिलीगुड़ी एबारे नेपाली प्रादेशिक समाचार
1: अब अलिशा खवासबाट प्रादेशिक समाचार सुन्नुहोस्। मुख्य समाचार। पश्चिम बंगाल सरकारले राज्यमा थाँतीमा रहेका रेलवे परियोजनाहरू तीव्र रूपमा पूरा गर्नको लागि एक विशेष कार्यबलको गठन गरेको छ। राज्यका पञ्चायत मन्त्री दिलीप घोषले ग्रामीण विकासलाई गति दिनु राज्य सरकारको प्राथमिकताहरूमा सामेल रहेको बताउनु भएको छ। आज सम्पूर्ण देशले महान स्वतन्त्रता सेनानी र धरती आबा भगवान बिरसा मुण्डाको पुण्यतिथिमा उहाँलाई श्रद्धाञ्जली अर्पण गरिरहेको छ। मुसुरी दाल धन्दाली काण्डको निष्पक्ष जाँच गर्ने माग गर्दै इण्डियन गोर्खा जनशक्ति फ्रन्टले भारत सरकारको जनगुनासो तथा पेन्सन मन्त्रालय समक्ष उजुरी दर्ता गरेको छ र राज्यमा चाँडै नै मनसूनले प्रवेश गर्न सक्छ, परिस्थिति अनुकूल रहे आगामी दुई तीन दिनभित्रै पश्चिम बंगालका केही भागहरूमा दक्षिण पश्चिम मनसून आइपुग्न सक्छ। अब समाचार विस्तारसित। पश्चिम बंगाल सरकारले राज्यमा थाँतीमा रहेका रेलवे परियोजनाहरू तीव्र रूपमा पूरा गर्नको लागि एक विशेष कार्यबलको गठन गरेको छ। यस कार्यबलमा राज्य सरकारको विभिन्न विभागहरू प्रतिनिधिहरू साथै भारतीय रेलवेका अधिकारीहरूलाई पनि सामेल गरिएको छ ताकि परियोजनाहरूको कार्यान्वयनमा आइरहेको बाधाहरू हटाउन सकियोस्। सुन्नुहोस् हाम्रो संवाददाताको एक रिपोर्ट।
2: राज्य सचिवालय नवन्नाको सूत्रहरू अनुसार यस कार्यबलको अध्यक्षता मुख्य सचिव मानस कुमार अग्रवालले गरिरहनु भएको छ। यसमा गृह परिवहन भूमि अनि राजस्व विभागका वरिष्ठ अधिकारी सामेल छन्। साथै पूर्व रेलवे, दक्षिण पूर्व रेलवे, पूर्वोत्तर सीमान्त रेलवे, मेट्रो रेलवे अनि रेल विकास निगम लिमिटेडका प्रतिनिधिहरूलाई पनि यसमा सामेल गरिएको छ। कार्यबलमा कुल 20 सदस्य सामेल छन्। सूत्रहरू अनुसार यस कार्यबलको गठन गर्ने निर्णय गत सप्ताह केन्द्रीय रेल मन्त्री अश्विनी वैष्णवको कोलकाता यात्रापछि लिएको हो। राज्य सचिवालयको एक अन्य सूत्र अनुसार यस कार्यबलको गठन मुख्यमन्त्रीको त्यस प्रतिबद्धताको पहिलो ठोस संकेत हो जस अन्तर्गत थाँतीमा रहेको रेलवे परियोजनाहरू चाँडोभन्दा चाँडो पूरा गर्ने दिशामा काम गरिनेछ। रेल मन्त्रीले राज्यमा नयाँ दिल्लीदेखि सिलगढीसम्म बुलेट ट्रेन सेवा सुरु गर्ने पनि घोषणा गर्नुभएको छ। यसबाहेक आगामी 5 वर्षहरूमा राज्यमा 60 नयाँ रेलगाडी सेवाहरू सुरु गर्ने पनि योजना घोषित गरिएको छ। देवेन थापा, आकाशवाणी समाचार, खरसाङ।
1: राज्यका पञ्चायत मन्त्री दिलीप घोषले भन्नुभएको छ ग्रामीण विकासलाई गति दिनु राज्य सरकारको प्राथमिकताहरूमा सामेल छ। हाउडा जिल्लाको उल्लुबेडिया अन्तर्गत जुवारगुडी क्षेत्रमा आज महात्मा गान्धी राष्ट्रिय ग्रामीण रोजगार ग्यारेन्टी योजना मनरेगा अन्तर्गत विकास कार्यहरूको शुभारम्भ गर्नुहुँदै दिलीप घोषले भन्नुभयो मनरेगा ग्रामीण क्षेत्रहरूमा रोजगारको एक महत्वपूर्ण माध्यम हो जसको कारण हजारौं मानिसहरूले काम पाउँदछन्। पूर्वमा विभिन्न अनियमितताहरू अनि भ्रष्टाचारको आरोपहरूको कारण यस योजनाको कार्यान्वयनमा प्रभाव परेको उहाँले दावी गर्नुभयो। मन्त्री घोषले भन्नुभयो नयाँ सरकार बनेपछि योजनाहरूको समीक्षा गरियो अनि आवश्यक समस्याहरूको समाधान गर्ने प्रयास गरियो, त्यसपछि मनरेगा परियोजना अन्तर्गत कार्यहरू पुनः शुरू गरिएको छ। यस योजनाको लागि पर्याप्त धनराशि पनि उपलब्ध गराइएको उहाँले जानकारी दिनुभयो जसले गर्दा ग्रामीण क्षेत्रका मानिसहरूलाई रोजगारको नयाँ अवसर प्राप्त हुनेछ। उहाँले भन्नुभयो सरकारको लक्ष्य आम मानिसहरूको हितमा काम गर्नु रहेको छ अनि ग्रामीण विकासलाई गति दिनु सरकारको प्राथमिकता रहेको छ। प्रधानमन्त्री नरेन्द्र मोदीको दूरदर्शी नेतृत्वमा भारतले सबका साथ सबका विकास सबका विश्वास र सबका प्रयासको सिद्धान्तमा आधारित विगत 12 वर्षमा उल्लेखनीय प्रगति गरेको छ। यस अवधिमा सरकारले गरीब किसान महिला र युवाहरूको कल्याण र सशक्तिकरणका लागि धेरै प्रमुख योजनाहरू शुरू गरेको छ। आकाशवाणीले विगत 12 वर्षमा

0: विभिन्न प्रमुख क्षेत्रहरूमा सरकारको प्रयासहरूमा विशेष श्रृंखला प्रस्तुत गर्दैछ। आजको विशेष कार्यक्रममा हामी स्वास्थ्य सेवाको क्षेत्रमा सरकारको पहलहरूको बारेमा छलफल गर्नेछौ। प्रस्तुत छ एक रिपोर्ट।
1: विगत 12 वर्षमा सरकारले भारतको स्वास्थ्य प्रणालीलाई उल्लेखनीय रूपमा बलियो बनाएको छ, जुन अब अझ सुलभ, किफायती र गुणस्तरीय भएको छ। 2018 प्रधानमन्त्री श्री नरेन्द्र मोदीले विश्वको सबैभन्दा ठूलो स्वास्थ्य बीमा कार्यक्रम आयुष्मान भारत प्रधानमन्त्री जन आरोग्य योजना सुरु गर्नुभयो। यस योजना अन्तर्गत सामाजिक आर्थिक रूपमा कमजोर परिवारहरूलाई प्रति परिवार प्रति वर्ष 5 लाख रुपियाँसम्मको निःशुल्क स्वास्थ्य बीमा प्रदान गरिँदैछ। यस योजना अन्तर्गत 44 करोड भन्दा बढी आयुष्मान कार्डहरू बनाइएका छन् र 1,80,000 करोड रुपियाँ भन्दा बढी राशिको उपचार मानिसहरूलाई प्रदान गरिएको छ। अक्टोबर 2024 योजनाको ऐतिहासिक विस्तारमा सरकारले आयुष्मान भारत व्यय वन्दन सुरु गर्यो, जसले 70 भन्दा बढी उमेर भएका ज्येष्ठ नागरिकहरूलाई स्वास्थ्य बीमा कभरेज प्रदान गरेको छ। आकाशवाणीसँग कुरा गर्दै दिल्लीका रोहित सिंहले भन्नुभयो, यो कार्डको साथ अब उनी निजी अस्पतालहरूमा पनि उपचार लिन सक्छन्।
2: आयुष्मान कार्ड से मुझे बहुत फायदा होगा, क्या तो मैं प्राइवेट हॉस्पिटल में भी इलाज करवा सकूंगा अपना और अपनी फैमिली का। इससे मुझे मतलब 5 लाख रुपए मिलेंगे।
1: सरकार ने प्रत्येक छिमेक में प्राथमिक स्वास्थ्य सेवा प्रदान करना 1,86,000 आयुष्मान आरोग्य मन्दिरहरू पनि स्थापना गरेको छ। यी केन्द्रहरूले मातृ तथा बाल स्वास्थ्य सेवा, खोप निदान सुविधाहरू र निशुल्क आवश्यक औषधिहरू सहित विस्तृत सेवाहरू प्रदान गरिरहेका छन्। प्रधानमन्त्री भारतीय जन औषधि परियोजनाले बजार मूल्य भन्दा उल्लेखनीय रूपमा कम मूल्यमा गुणस्तरीय जेनेरिक औषधिहरू प्रदान गर्दछ। आकाशवाणी समाचारसँग कुरा गर्दै बिहारका बासिन्दा दिलीप कुमारले जन औषधि केन्द्रहरूमा औषधिहरू धेरै कम मूल्यमा उपलब्ध हुने बताएका छन्।
3: दवाई काम भी कर रहा है और हमारा रुपया का बहुत बचत हो रहा है। मैं गरीब आदमी आराम से दवाई खाके ठीक ठाक रहता हूँ।
1: स्वास्थ्य पेशेवरहरूको बढ्दो माग पूरा गर्न सरकारले चिकित्सा शिक्षा विस्तार गरेको छ। 2014 केवल 8 रहेको एम्सको संख्या अहिले 23 पुगेको छ, जबकि मेडिकल कलेजहरूको संख्या 387 बढेर 818 पुगेको छ। नवम्बर 2014 गठन भएको आयुष्मान मन्त्रालयले परम्परागत औषधिहरूलाई भारतको स्वास्थ्य प्रणालीको सक्रिय भागको रूपमा स्थापित गरेको छ। 2025 कुल 942 आयुष संस्थानहरू खोलिएका छन्। विगत 12 वर्षमा सरकारले अस्पतालहरू विस्तार गरेर प्राथमिक स्वास्थ्य सेवालाई सुदृढ पारेर चिकित्सा शिक्षामा सुधार गरेर स्वास्थ्य सेवाहरू बढाएको छ, जसले गर्दा स्वास्थ्य सेवा सबैका लागि पहुँच योग्य बनेको छ। आनन्द कुमारका साथ अशोक चौरसिया, आकाशवाणी समाचार।
0: समाचार आकाशवाणी खरसाङबाट सुन्दै हुनुहुन्छ। ताजा समाचार जान्नका लागि सोशल मिडिया ह्यान्डल एक्समा @AIR News खरसाङ अनि फेसबुकमा आकाशवाणी समाचार नेपालीलाई फलो गर्न सक्नुहुनेछ। अब रहल समाचार। आज सम्पूर्ण देशले महान स्वतन्त्रता सेनानी र धरती आबा भगवान बिरसा मुण्डाको पुण्यतिथिमा उहाँलाई श्रद्धाञ्जलि अर्पण गरिरहेको छ। सुन्नुहोस् एक रिपोर्ट।
4: भारतीय स्वतन्त्रता संग्रामको इतिहासमा यस्तो नाम जसले जल, जंगल र जमिनको रक्षा गर्न ब्रिटिस शासनको जग हल्लाएका थिए, हामी धरती आबा अर्थात भगवान बिरसा मुण्डाको बारेमा कुरा गरिरहेका छौं। भगवान बिरसा मुण्डाले अंग्रेजहरूको दमनकारी कानूनको कड़ा विरोध गर्नका साथै समाजमा फैलिएको धर्मान्तरण र लाल फिताशाहीको विरूद्धमा पनि आवाज उठाउनु भएको थियो। समाचार खरसाङ, रोशनी छेत्री।
0: भगवान बिरसा मुण्डाको पुण्यतिथिमा उपराष्ट्रपति सीपी राधाकृष्णन, प्रधानमन्त्री नरेन्द्र मोदी र गृहमन्त्री अमित शाहले उहाँलाई श्रद्धाञ्जली अर्पित गर्नुभएको छ। मुसुरी दाल धन्दाले काण्डको

निष्पक्ष जाँच गर्ने माग गर्दै इन्डियन गोर्खा जनशक्ति फ्रन्टले भारत सरकारको जनगुनासो तथा पेन्सन मन्त्रालय समक्ष उजुरी दर्ता गरेको छ। गरिबी रेखा मुनिका परिवारहरूको लागि भारत सरकारको कम मूल्यमा दालहरू वितरण गर्ने योजनाहरू रहेको छ। गोर्खाल्याण्ड क्षेत्रीय प्रशासन तथा जीटीएले गत दिन 12,390 मेट्रिक टन मुसुरी दाल धन्दाली गरेको आरटीआई रिपोर्टद्वारा खुलासा भएको छ। धन्दाली भएको मुसुरी दालको जड़सम्म पुग्नलाई इन्डियन गोर्खा जनशक्ति फ्रन्टको पक्षबाट फिन्जो वाङ्गेल गुरूङले भारत सरकारको जनगुनासो तथा पेन्सन मन्त्रालय सीपी ग्राम्स पोर्टलमा उजुरी दर्ता गरेका छन्। उहाँद्वारा दर्ता गरिएको उजुरीमा भारत सरकारको पीएसएफ वफर योजनाद्वारा गोर्खाल्याण्ड क्षेत्रीय प्रशासन तथा जीटीएलाई मुसुरी दाल आवंटन गरिएको साथै यसमा अनियमितता रहेको आरटीआईद्वारा खुलासा भएको बताइएको छ। आरटीआई रिपोर्ट अनुसार यसै वर्ष 3 जूनमा जीटीएले 12,390 मेट्रिक टन मुसुरी दाल उठाएको जानकारी उपभोक्ता मामिला विभागले जानकारी दिएको छ। गरीब जनताको नाममा आएको मुसुरी दाल कतिपय मानिसहरूले आफ्नो गोजी भर्न अन्त कतै लगिएको आशंका उत्पन्न भएको छ, साथै यसमा ठूलो धान्दाली भएको आशंका उत्पन्न हुन्छ। जीटीएले उठाएको 12,390 मेट्रिक टन मुसुरी दालको जाँच हुन अति नै जरूरी रहेको आईजीजेएफको फिन्जो वाङ्गेल गुरूङद्वारा सीपी ग्राम्समा दर्ता गरिएको इन्डियन गोर्खा जनशक्ति फ्रन्टका केन्द्रीय कार्यकारी सदस्य फिन्जो वाङ्गेल गुरूङले एक प्रेस विज्ञप्ति मार्फत जानकारी दिनुभएको छ। राज्यका मन्त्री अग्निमित्र पौल आफ्नो 3 दिवसीय उत्तर बंगाल भ्रमणको अवधि आज जलपाईगुड़ी पुग्नुभयो। पत्रकारहरूसित कुराकानीमा उहाँले विभिन्न विकास परियोजनाहरू, अन्नपूर्ण योजना, अवैध कब्जा अनि कानून व्यवस्थासित सम्बन्धित मुद्दाहरूमाथि आफ्नो प्रतिक्रिया दिनुभयो। भ्रमणको पहिलो दिन उत्तरकन्यामा कार्यक्रम आयोजित गरिएको थियो, जबकि दोस्रो दिन दार्जीलिङ अनि कालेबुङमा विभिन्न बैठकमा उहाँले भाग लिनुभयो। आज बिहान जलपाईगुड़ी पुग्नुभएपछि उहाँले सिवेज ट्रिटमेन्ट प्लान्ट, गत वर्ष पानी जमेपछि प्रभावित बनेका क्षेत्रहरू तथा डम्पिङ ग्राउण्डको स्थितिको निरीक्षण गर्नुभयो। अन्नपूर्ण योजनाबारे उहाँले स्पष्ट रूपमा भन्नुभयो, प्रत्येक महिलाले बेग्ला बेग्लै फर्म लिने आवश्यकता छैन। महिलाहरूका लागि प्रस्तावित निशुल्क बस यात्रा सुविधाको सम्बन्धमा उहाँले भन्नुभयो, सरकारको उद्देश्य आवश्यकतामा रहेका महिलाहरूलाई राहत पुर्याउनु हो। अवैध कब्जा अनि भ्रष्टाचारको मुद्दाबारे मन्त्रीले भन्नुभयो, जमीन मात्र होइन तर तलावहरू अनि अन्य सरकारी सम्पत्तिहरूमा रहेका अवैध निर्माणको मामलाहरूको पनि जाँच गरिनेछ अनि सबै पक्षहरूलाई आफ्नो पक्ष राख्ने अवसर पनि दिइनेछ। उत्तर बंगालको चिया बगान क्षेत्रमा मानव तस्करी अनि महिलाहरूको सुरक्षा बारे सोधिएको प्रश्नको उत्तरमा मन्त्रीले उत्तरकन्यामा भएको बैठकमा यस विषयमाथि विशेष रूपमा चर्चा गरिएको बताउनुभयो। उहाँले अझ भन्नुभयो, रोकथाम उपचार भन्दा असल हो र यसैले संवेदनशील क्षेत्रहरूलाई पहिला चिन्हित गरेर जागरूकता अभियान चलाइनेछ। उहाँले भन्नुभयो, विभिन्न स्वयं सहायता समूहहरू अनि सामाजिक संगठनहरूलाई पनि यस अभियानसित जोडिने ताकि मानिसहरूलाई आत्मनिर्भर बनाउनको साथै सुरक्षा सम्बन्धी जागरूक गराउन सकियोस्। राज्यमा चाँडै मनसूनले प्रवेश गर्न सक्छ। परिस्थिति अनुकूल रहे आगामी 2-3 दिनभित्रै पश्चिम बंगालका केही भागहरूमा दक्षिण पश्चिम मनसून आइपुग्न सक्छ। पछिल्लो केही दिनदेखि परिरहेको पानी र हावा हुण्डरीले मानिसहरूले गर्मीबाट केही राहत पाएका छन्। मनसूनले प्रवेश गरेपछि आर्द्रता र गर्मी पनि घट्ने सम्भावना छ। मौसम विभाग अनुसार गत 4 जूनको दिन केरलमा मनसूनले प्रवेश गरिसकेको छ। दक्षिण पश्चिम मनसूनी हावाको प्रभावले त्यहाँ लगातार पानी परिरहेको छ। मौसम विभागको भनाई अनुसार आगामी केही दिनमा दक्षिण पश्चिम, पश्चिम मध्य अनि उत्तर पश्चिम बंगालको खाड़ीका अन्य भागहरूमा पनि मनसून अगाडि बढ्ने अनुकूल परिस्थिति उत्पन्न भएको छ। यस्तो स्थितिमा आगामी 2-4 दिनभित्रमा पश्चिम बंगालका केही भागहरूमा मनसूनको आगमन हुन सक्छ। साथै छिमेकी राज्यहरू क्रमैले सिक्किम, उडिसा तथा पूर्वोत्तर भारतका राज्यहरूमा पनि मनसून पुग्ने सम्भावना छ। तथापि मौसम विभागले यो स्पष्ट पारेको छैन कि पश्चिम बंगालका कुन कुन क्षेत्रहरूमा सबैभन्दा पहिला मौसमको आगमन हुनेछ। सामान्यत उत्तर बंगालमा सबैभन्दा पहिला मनसूनले प्रवेश गर्छ, त्यसपछि मात्र दक्षिण बंगालका अन्य जिल्लाहरूमा फैलिन्छ। पछिल्लो केही दिनदेखि कोलकाता सहित दक्षिण बंगालका विभिन्न जिल्लाहरूमा हुरी एवं वर्षाको क्रम जारी छ। उत्तर बंगालका जिल्लाहरूमा पनि सप्ताहभरि नै वर्षा हुने सम्भावना छ।

0: तपाईँहरू युट्युबमा एट एआईआर कर्सियङ मार्फत पनि सुन्न सक्नुहुनेछ. अन्तमा मुख्य समाचार. पश्चिम बंगाल सरकारले राज्यमा थाँतीमा रहेको रेलवे परियोजनाहरू तीव्र रूपमा पूरा गर्नको लागि एक विशेष कार्यबलको गठन गरेको छ. राज्यका पञ्चायत मन्त्री दिलीप घोषले ग्रामीण विकासलाई गति दिनु राज्य सरकारको प्राथमिकताहरूमा सामेल रहेको बताउनु भएको छ. आज सम्पूर्ण देशले महान स्वतन्त्रता सेनानी र धरती आबा भगवान बिरसा मुण्डाको पुण्यतिथिमा उहाँलाई श्रद्धाञ्जलि अर्पण गरिरहेको छ. मुसुरी दाल धन्दाले काण्डको निष्पक्ष जाँच गर्ने माग गर्दै इण्डियन गोर्खा जनशक्ति फ्रन्टले भारत सरकारको जनगुनासो तथा पेन्सन मन्त्रालय समक्ष उजुरी दर्ता गरेको छ र राज्यमा चाँडै नै मनसूनले प्रवेश गर्न सक्छ. परिस्थिति अनुकूल रहे आगामी दुई तीन दिनभित्रै पश्चिम बंगालका केही भागहरूमा दक्षिण पश्चिम मनसून आइपुग्न सक्छ. यसका साथै अहिलेलाई प्रादेशिक समाचार पूरा भयो. अघिल्लो समाचार लिएर 7:50 फेरि उपस्थित हुनेछौ. सुन्दै गर्नुहोस् आकाशवाणी खरसाङ.
1: आकाশবাণী শিলিগুড়ি অনুষ্ঠান প্রচারিত হচ্ছে 421.9 মিটার অর্থাৎ 711 কিলোহার্জ ও নিউজ অন এআইআর অ্যাপে. এখন হিন্দি ছায়াছবির গানের অনুষ্ঠান. প্রথম গানটি থাকছে মোহাম্মদ আজিজ এবং আশা ভোসলের কণ্ঠে.

0: सबैभन्दा पहिला यस बुलेटिनका मुख्य समाचार। पाकिस्तानबाट निरन्तर नक्कली समाचार र भिडियोहरू प्राप्त गरिरहेको विदेश मन्त्रालयका प्रवक्ता रणधीर जसवालले दिनुभए जानकारी। रक्षा मन्त्री राजनाथ सिंहद्वारा उत्तर प्रदेशको सीतापुरमा रक्षा भूमिमा पहिलो ठूलो स्तरको सौर्य ऊर्जा परियोजना अनुमोदित। शिक्षा मन्त्री धर्मेन्द्र प्रधानले गर्नुभयो राष्ट्रिय परीक्षण एजेन्सी मुख्यालयको भ्रमणसहित एनईईटी पुनः परीक्षा तयारीको समीक्षा। केन्द्रीय गृहमन्त्री अमित शाहले गर्नुभयो नयाँ दिल्लीमा भूमि बन्दरगाह व्यवस्थापन प्रणाली स्वच्छताको शुभारम्भ। अनि इजरायल र इरान बीच तनाव घट्दै। पाकिस्तान प्रशासित कश्मीरमा प्रहरीको बर्बरताका धेरै रिपोर्टहरू विदेश मन्त्रालयले पुष्टि गरेको छ, जसको परिणामस्वरूप धेरै प्रदर्शनकारीहरू मृत्यु र घाइते भएका छन्। भारतले अन्तर्राष्ट्रिय समुदायले पाकिस्तानलाई उसको दुष्कर्म र दुर्व्यवहारको लागि जवाफदेही बनाउनेछ भनी आशा गरेको छ। विदेश मन्त्रालयका प्रवक्ता रणधीर जसवालले भन्नुभयो नयाँ दिल्लीले पाकिस्तानबाट निरन्तर नक्कली समाचार र भिडियोहरू प्राप्त गरिरहेको छ। उहाँले यसलाई पाकिस्तानको असफलता लुकाउने र मानव अधिकार उल्लंघनबाट ध्यान हटाउने प्रयासको रूपमा वर्णन गर्नुभयो।
1: पाकिस्तान की ओर से फर्जी खबरों और वीडियो का एक सिलसिला लगातार देखने को मिला है। यह अपनी विफलताओं को छिपाने और अपने मानवाधिकारों के उल्लंघन हनन से ध्यान भटकाने का पाकिस्तान का हताशापूर्ण प्रयास है।
0: प्रधानमन्त्री नरेन्द्र मोदीले आज दिउँसो कुवेतका अमीर शेख मिसाल अल अहमदसँग टेलिफोनमा कुराकानी गर्नुभयो। दुई नेताहरूले पश्चिम एसियामा विकसित सुरक्षा अवस्थाको बारेमा छलफल गर्नुभयो। प्रधानमन्त्रीले तनाव बढ़दै गएकोमा गहिरो चिन्ता व्यक्त गर्दै कुवेतको सार्वभौमसत्ता र क्षेत्रीय अखण्डतामाथिको आक्रमणप्रति भारतले गरिरहेको कड़ा निन्दा दोहोर्याउनुभयो। श्री मोदीले कुवेतका अमीरलाई कुवेतमा बसोबास गर्ने ठूलो भारतीय समुदायको कल्याण र सुरक्षामा निरन्तर व्यक्तिगत ध्यान दिएकोमा कृतज्ञता प्रकट पनि गर्नुभयो। रक्षा मन्त्री राजनाथ सिंहले उत्तर प्रदेशको सीतापुरमा रक्षा भूमिमा पहिलो ठूलो स्तरको सौर्य ऊर्जा परियोजनालाई अनुमोदन गर्नुभएको छ। रक्षा मन्त्रालय अनुसार मन्त्रालयले सञ्चालन गरेको यो आफ्नो किसिमको पहिलो परियोजना हो। यसमा रक्षा भूमिमा एकीकृत ब्याट्री ऊर्जा भण्डारण प्रणाली सहित ठूलो स्तरको सौर्य ऊर्जा उत्पादन सुविधाको विकास समावेश गरिएको छ। यो 250 मेगावटको सौर्य परियोजनाले उत्तर प्रदेशमा रक्षा प्रतिष्ठानहरूको ऊर्जा सुरक्षालाई बलियो बनाउने र बिजुली लागतमा उल्लेखनीय दीर्घकालीन बचत पनि गर्नेछ भनी मन्त्रालयले जनाएको छ। शिक्षा मन्त्री धर्मेन्द्र प्रधानले आज राष्ट्रिय परीक्षण एजेन्सी एनटीएको मुख्यालयको भ्रमण गर्नुभयो र यस महिनाको 21 तारीकमा हुने एनईईटीको पुनः परीक्षा तयारीको समीक्षा पनि गर्नुभयो। नयाँ दिल्ली स्थित एनटीए मुख्यालय बाहिर पत्रकारहरूसँग कुरा गर्दै उहाँले केन्द्र सरकारले प्रश्नपत्र तयार गर्नेदेखि लिएर त्यसपछिका सबै प्रक्रियाहरूसम्म आवश्यक उपायहरू सुनिश्चित गर्दै पूर्ण गोपनीयता कायम राखेको जानकारी दिनुभयो। यसरी नै श्री प्रधानले यस प्रक्रियाका चुनौतीहरूलाई सम्बोधन गर्दै सरकारको ठोस पहलहरूबारे पनि जानकारी दिनुभयो।
2: भारत सरकार जनजातीय समुदाय के युवाओं को आगे बढ़ाने के लिए अनेक योजनाओं के माध्यम से निरंतर प्रयास कर रहे हैं। छात्रवृत्ति योजना केवल आर्थिक सहायता नहीं है, ये युवाओं के सपनों को पंख देने का माध्यम है। ये उन युवाओं के जीवन में नई संभावनाओं का द्वार खोलती है, जिनमें प्रतिभा तो होती ही है परंतु संसाधनों का अभाव उन्हें आगे बढ़ते रोकता। लेकिन मुझे ये जानकर प्रसन्नता हुई है कि अपने से अनेक युवाओं ने विभिन्न
0: यसैबीच दिल्लीको एउटा अदालतले आज एनईटी यूजी पेपर लीक प्रकरण अभियुक्त मनीष शर्मा बाघमारेको जमानत

0: निवेदन खारेज गरेको छ। यो मुद्दा केन्द्रीय अनुसन्धान ब्यूरो सीबीआईले अनुसन्धान गरिरहेको छ। सीबीआईले अदालतमा पुणेका शिक्षा सल्लाहकार बागमरेले पैसाको बदलामा विद्यार्थीहरूलाई परीक्षा पत्रहरू लिक गरेको बताएको छ। केन्द्रीय गृहमन्त्री अमित शाहले आज नयाँ दिल्लीमा भूमि बन्दरगाह व्यवस्थापन प्रणाली एलपीएस स्वच्छताको शुभारम्भ गर्नुभयो। यसको उद्देश्य प्राविधिक सहयोग मार्फत सीमापार व्यापार तथा यात्री आवागमनलाई अझ सहज पारदर्शी र सुरक्षित बनाउनु हो। यस अवसरमा सम्बोधन गर्दै श्री शाहले यो प्रणाली आधुनिक र प्रविधि संचालित सीमा व्यवस्थापन प्रणाली निर्माण गर्ने दिशामा एउटा महत्वपूर्ण कदम बनेको बताउनुभयो। गृहमन्त्रीले भन्नुभयो, भूमि बन्दरगाहहरूले सीमा सुरक्षा र व्यापार मात्र बढ़ाउँदैनन् तर अतिक्रमण र गैर कानूनी गतिविधिहरूलाई रोक्न पनि मदत गर्दछ। 2024 आजको दिन भारतीय जनता पार्टीका वरिष्ठ नेता नरेन्द्र मोदीले लगातार तेस्रो कार्यकालका लागि भारतको प्रधानमन्त्रीका रूपमा शपथ ग्रहण गर्नुभएको थियो। आफ्नो तेस्रो कार्यकालमा सरकारले आर्थिक विकास, पूर्वाधार विस्तार, सामाजिक कल्याण, रोजगारी सृजना र विश्वव्यापी मञ्चमा भारतको स्थिति सुदृढ पार्ने जस्ता प्रमुख क्षेत्रहरूमा ध्यान केन्द्रित गरिरहेको छ। गृहमन्त्री अमित शाह र रक्षा मन्त्री राजनाथ सिंहले सामाजिक सञ्जालमा पोस्ट गर्दै प्रधानमन्त्री मोदीको दूरदर्शी नेतृत्वले राष्ट्र र जनताको सेवामा अहरत पुर्याएको योगदानको सराहना गरेका छन्। समाचार आकाशवाणीबाट सुन्नुहुँदैछ। प्रधानमन्त्री सुरक्षित मातृत्व अभियान 10 वर्ष पूरा भएको उपलक्ष्यमा महिला तथा बाल विकास मन्त्री अन्नपूर्ण देवीले आज गर्भावस्थाको हरेक चरणमा सुरक्षित स्वास्थ्य र सम्मानजनक हेरचाह प्राप्त गर्नु शिशुहरूको अधिकार हो भन्नुभएको छ। सामाजिक सञ्जालमा पोस्ट गर्दै उहाँले भन्नुभयो, विगत एक दशकमा सरकारले लाखौं गर्भवती महिलाहरूलाई समयमै स्वास्थ्य जाँच, विशेषज्ञ परामर्श र सुधारिएको मातृ स्वास्थ्य सेवा प्रदान गरेर सुरक्षित मातृत्वलाई जन आन्दोलनमा परिणत गरेको छ। पश्चिम एशियामा इरान र इजरायल बीच तनाव कम भएको छ, प्रत्यक्ष झडप पनि घटेको छ। यसैबीच दुई पक्षबीच अस्थिरता कायमै छ। इजरायलले बेरुतमा हेजबुल्लाहको लक्ष्यलाई लक्षित गरेपछि दुवै देशबीच तनाव शुरू भयो। जवाफमा इरानले उत्तरी इजरायलतर्फ ब्लास्टिङ क्षेत्र प्रायर गर्यो। इजरायलले इरानसँग सम्बन्धित लक्ष्यहरूलाई प्रहार गरेर जवाब दियो, जसपछि दुवै पक्षले तनाव कम गर्ने संकेत गरे। मणिपुरमा राज्यका पहाड़ी जिल्लाहरूमा स्वास्थ्य सेवा पहुँचलाई सुदृढ पार्ने सरकारको प्रतिबद्धताको एउटा भागको रूपमा प्रधानमन्त्री जनजाति आदिवासी न्याय महाअभियान अन्तर्गत 13 मोबाइल मेडिकल युनिटहरू एमएमयूएस आजदेखि शुभारम्भ भयो। इम्फालको लाम्फेलीस्थित स्वास्थ्य सेवा निर्देशालयमा आयोजित एउटा समारोहमा मुख्यमन्त्री युमनम खेमचन्द सिंहको बाहुलीबाट उक्त कार्यक्रम शुभारम्भ भएको छ। एमएमयूएसले सामान्य ओपीडी परामर्श, आधारभूत निदान, आवश्यक औषधिहरूको वितरण, मातृ तथा बाल स्वास्थ्य सेवा, मधुमेह, उत्तरक्षाप आदि जस्ता रोगहरूको जानकारीमूलक कार्यक्रम तथा अन्य सेवाहरू प्रदान गर्नेछन्। अन्तर्राष्ट्रिय क्रिकेट परिषद आईसीसीले इंग्ल्याण्ड र वेल्समा आयोजना हुने आगामी महिला टी20 विश्वकपका लागि कमेन्टेटर्सहरूको सूची जारी गरिरहेको छ। यस वर्ष कमेन्टेटर टोलीमा पूर्व भारतीय कप्तान मिताली राज, अञ्जुम चोपड़ा र वेदा कृष्णमूर्ति लगायत धेरै दिग्गज महिला खेलाड़ीहरू समावेश छन्। दिनेश कार्तिक र जतिन सप्रू पनि कमेन्टेटर प्यानलको हिस्सा हुनेछन्। महिला टी20 विश्वकपको 10 संस्करण शुक्रबारबाट शुरू हुँदैछ। उद्घाटन खेल आयोजक इंग्ल्याण्ड र श्रीलंका बीच बर्मिंघमको एजबास्टनमा खेलिनेछ। अन्त्यमा मुख्य समाचार फेरि एकपल्ट। पाकिस्तानबाट निरन्तर नक्कली समाचार र भिडियोहरू प्राप्त गरिरहेको विदेश मन्त्रालयका प्रवक्ता रणधीर जसवालले दिनुभयो जानकारी। रक्षा मन्त्री राजनाथ सिंह
1: আকাশবাণী খবর পড়ছি চঞ্চল ভট্টাচার্য। প্রথমে বিশেষ বিশেষ খবর। পাক অধিকৃত কাশ্মীরে বিক্ষোভকারীদের ওপর প্রশাসন ও পুলিশের দমনপীড়নের ঘটনাটি আন্তর্জাতিক স্তরে আলোচিত।